नेपाली भाषाको रेडियो कार्यक्रम सपेक सन्देशमा सम्पूर्ण श्रोता साथीहरूलाई हार्दिक स्वागत। नमस्कार। नेपाली भाषाको रेडियो कार्यक्रम साप्ताहिक सन्देशलाई हङकङ सरकारको होम अफेयर्स डिपार्टमेन्टले प्रायोजन गरेको छ। श्रोता साथी, आजको साथ हामी यहाँहरूको लागि यो हप्ताको साप्ताहिक समाचार सङ्गालो, यहाँहरूकै अनुरोधका गीत सङ्गीतहरू अनि केही जानकारी लिएर आइरहेका छौँ। श्रोता साथीहरू, अब यो हप्ताको यो पहिलो चरणको कार्यक्रममा सुन्नुहोस् यो हप्ताको साप्ताहिक समाचार सङ्गालो। हङकङको समानस अवसर आयोगले पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गुमाएकी एकजना डोमेस्टिक हेल्परको परिवारको लागि उनको मालिकबाट हङकङ डलर $250,000 क्षतिपूर्ति माग गरिदिएको छ। सन् 2021 पाठेघरको मुखको क्यान्सरका कारण निधन भएकी बेबी ज्याने नाम गरेकी फिलिपिनो डोमेस्टिक हेल्परको लागि उनको मालिकबाट सो रकम क्षतिपूर्ति माग गरेको हो। उनका मालिक जमिल बुसराले सन् 2019 सालमा बेबी जाने अर्थात् डोमेस्टिक हेल्पर बिरामी भएपछि उनी मेडिकल लिभमा भएको बेलामा उनलाई कामबाट निष्कासन गरेका थिए। हङकङको रोजगारी अध्यादेश अनुसार कुनै पनि कामदार यदि बिरामी विधामा रहेको छ भने उसलाई कामबाट निष्कासन गर्न बन्देज छ। तर उनलाई जमिल बुसरा नाम गरेकी उनको मालिकले सन् 2019 फेब्रुअरीमा काम गर्न नसकेको भन्दै कामबाट निष्कासन गरेका थिए र तत्कालै उनी फिलिपिन्स फर्केकी थिइन् र 2021 सालमा उनको निधन भएको थियो। त्यसपछि उनको परिवारले र विशेष गरिकन हङकङको समान अवसर आयोगले उनको पक्षमा यहाँको एउटा जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए। उनका फिलिपिन्समा 5 बच्चाहरू रहेको बताएको छ। हङकङको समान अवसरले बेबी जाने नाम गरेकी फिलिपिनो डोमेस्टिक हेल्परको लागि त्यसरी मुद्दा लडेर जितेपछि अब यहाँका करिब 3,00,000 हाराहारीमा रहेका डोमेस्टिक हेल्परको लागि यो नयाँ बाटो पनि खुलेको बताएको छ। हङकङको समान अवसर आयोग लगायत यहाँका कानुनहरूले यहाँ काम गर्ने डोमेस्टिक हेल्परहरूलाई पनि उत्तिकै कानुनी रक्षा गरेका छन्। अब समाचार नै कन्टिन्यू रहेको छ। हङकङ संसारमै सबैभन्दा असमान अर्थात् अनइक्वल सहर भएको कुरा विश्वका एकजना वरिष्ठ वैज्ञानिकले बताएका छन्। जर्मनीमा रहेको एउटा जू लिबी सेन्टर फर युरोपियन इकोनोमिक रिसर्च नाम गरेको ठुलो अनुसन्धान संस्थाका वरिष्ठ अनुसन्धानकर्ता याङ लीले हङकङ युनिभर्सिटीमा भएको एउटा सेमिनारमा आफ्नो पेपर प्रस्तुत गर्दै सो कुरा बताएका हुन्। उनले सन् 1981 सालदेखि 2021 सालसम्म हङकङका मानिसहरूको आय स्रोत र उनीहरूको सम्पत्ति विवरणलाई विशेष रूपमा अनुसन्धान गरेर सो फाइन्डिङ पत्ता लगाएको बताएका छन्। उनका अनुसार हङकङका करिब 0.001% मानिसले यहाँको 10%भन्दा बढी सम्पत्ति र धन कब्जा गरेको बताएको छ, जुन कुरा अमेरिकामा जम्मा 4.3% र रसियामा जम्मा 9.8% मात्र कन्ट्रोल गरेका छन्। हङकङका सबैभन्दा धनी मानिसहरूले यहाँको सबैभन्दा धेरै सम्पत्ति र धन कब्जा गर्नुले हङकङका विशेष गरिकन निम्न आय भएका मानिसहरूका बच्चाहरू अपवार्ड मोबिलिटी अर्थात् आफूलाई अगाडि बढाउन नसक्ने अवस्थामा रहेको कुरा पनि अनुसन्धानकर्ता श्री याङले बताएका छन्। त्यसै गरिकन हङकङको ट्याक्स सिस्टम पनि अत्यन्तै असमान भएको कुरा उनले बताएका छन्। उनका अनुसार हङकङका सबैभन्दा धेरै कमाउने मानिसहरूले जम्मा जम्मी आफ्नो कमाइको 17% मात्रै ट्याक्स तिर्नुपर्ने भएकाले पनि यहाँका धेरै धनी मानिसहरूले धेरै धन समेट्न अर्थात् कब्जा गर्न सफल भएका हुन्।

अमेरिकामा धेरै धनी मानिसहरूले 30-45% ट्याक्स तिर्नुपर्छ भने त्यसै गरिकन चाइना ब्रिटेनमा पनि ठुलो मात्रामा ट्याक्स तिर्नुपर्ने हुन्छ। हङकङ संसारकै सबैभन्दा कम ट्याक्स तिर्ने सहर भएको कुरा बताएको छ, जसले गर्दाखेरि धेरै धनी मानिसहरूलाई धेरै फाइदा हुने गरेको छ। हङकङ सरकारले यहाँका गरिबहरूलाई टार्गेट गरेर विभिन्न प्रकारका सहयोग कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ, तर त्यस्ता सहयोग कार्यक्रमहरूले उनीहरूलाई यहाँको मध्यम वर्गमा परिणत हुन सहयोग नगर्ने कुरा पनि अनुसन्धानकर्ता श्री याङले बताएका हुन्। समाचार कन्टिन्यू रहेको छ। हङकङको एउटा प्राथमिक विद्यालयले आगामी जुलाई 12 आफ्ना अभिभावकहरू र आफ्ना स्कुलका सदस्यहरूको लागि भनेर वर्ल्ड कप फ्रीमा होस्ट गर्ने भएको छ। चिलिन बुद्धिस्ट प्राइमरी स्कुल नाम गरेको एउटा विद्यालयले आफ्ना प्यारेन्टहरू र स्कुलका विभिन्न समितिका सदस्यहरूको लागि आगामी जुलाई 12 दिनमा वर्ल्ड कप भ्युइङ इभेन्ट भनेर बिहान अर्गनाइज गर्ने कुरा बताएको हो। यसअगाडि उक्त विद्यालयले जुलाई 15 राति मध्यराति वर्ल्ड कप होस्ट गर्ने जनाएको थियो, तर प्यारेन्टहरूले त्यति राम्रोसँग प्रतिक्रिया नदिएपछि उक्त इभेन्टलाई सारेर जुलाई 12 आयोजना गर्न लागेको बताएको छ। मध्यराति धेरै प्यारेन्टहरू धेरै अभिभावकहरू सहभागी हुन नसक्ने भएपछि स्कुलले जुलाई 12 अर्थात् आइतबारको बिहान हुने वर्ल्ड कपलाई फन डेको रूपमा अर्गनाइज गर्न लागेको कुरा विद्यालयका शिक्षकहरूले बताएका छन्। हङकङमा त्यसरी वर्ल्ड कप लाइभ इभेन्ट अर्गनाइज गर्ने यो पहिलो विद्यालय भएको पनि बताएको छ। यहाँका अन्य विद्यालयहरूले त्यस प्रकारका इभेन्टहरू अर्गनाइज गरेका छैनन्। पछिल्लो पटक हङकङ सरकारले यहाँका युवाहरूलाई फुटबल खेलमा व्यापक मात्रामा प्रोत्साहन गरिरहेको समयमा यो इभेन्टले नयाँ थप उत्साह थप्ने कुरै अनुमान गरिएको छ। अब पछिल्लो पटक विश्वकपको अपडेट रहेको छ। यो वर्षको फिफा वर्ल्ड कप क्यानाडा, मेक्सिको र अमेरिका गरेर 3 देशहरूले आफ्ना विभिन्न सहरहरूमा सञ्चालन गरिरहेका छन्। 16 सहरहरूमा अमेरिकाको एटलान्टा, बोस्टन, ड्यालास, हस्टन, कान्सास सिटी, लस एन्जल्स, मायामी, न्युयोर्क, फिलाडेल्फिया, सन फ्रान्सिस्को बे एरिया र सियाटलमा सम्पन्न भइरहेको छ भने मेक्सिको ग्वाडालाजारा, मेक्सिको सिटी एन्ड मोन्ट्रीमा सम्पन्न भइरहेको छ। त्यसै गरी क्यानाडाको टोरन्टो एन्ड भ्यानकुभरमा वर्ल्ड कप सञ्चालन भइरहेको छ। र यो वर्षको वर्ल्ड कपमा अहिलेसम्म यो पछिल्लो पटक चाहिँ हिजोसम्मको नतिजा चाहिँ के छ भने इजिप्ट र इरान बिचमा बराबरी खेल भएको छ। न्युजिल्यान्ड एन्ड बेल्जियमको खेलमा न्युजिल्यान्डको विरुद्ध बेल्जियमले 2 हानेर अगाडि बढेको छ। त्यसै गरी नर्वे र फ्रान्सको बिचमा भएको खेलमा फ्रान्सले 1 विरुद्ध 4 लगाएको छ भने सेनेगल र इराक बिचमा भएको खेलमा इराकको 0 अनि सेनेगलको 5 रहेको छ। केप भर्डे र साउदी अरेबिया खेल भइरहेको छ। उरुग्वे एन्ड स्पेन बिचको खेलमा स्पेनले उरुग्वेलाई 0 विरुद्ध 1 गरेर अगाडि बढेको छ। अब हामी अलिकति यहाँहरूलाई वर्ल्ड कपमा यो वर्ष चाहिँ सबभन्दा धेरै गोल गर्ने देशहरू अनि त्यसपछि सबभन्दा धेरै गोल गर्ने खेलाडीहरू को यहाँ चाहिँ उ गर्न चाहन्छौँ। यो अहिलेसम्म चाहिँ फ्रान्सले 10 लिएको छ सबभन्दा धेरै, र त्यस जर्मनीले चाहिँ 10 अनि नेदरल्यान्ड्सले पनि 10 गरेर फ्रान्स, जर्मनी र नेदरल्यान्ड सबैभन्दा अगाडि रहेका छन्। त्यसै गरी क्यानाडा र अमेरिकाले 8 लिएका छन् र यिनै देशहरू नै फाइनलसम्म पुग्छन् भन्ने अनुमान पनि अहिलेसम्म मान्छेहरूले गरिरहेका छन्। त्यसै गरी विश्वका टप चाहिँ अब स्कोर गर्ने 5 खेलाडीहरूमा लायोनेल मेसी यो वर्षको खेलमा पनि, यो वर्षको वर्ल्ड कपमा पनि सबभन्दा चर्चित खेलाडी रहेका छन्। उनले अहिलेसम्म 5 गरिरहेका छन्। त्यसै गरी फ्रान्सका किलियन एम्बापेले 4 गरेर
अर्को टप खेलाडीको रूपमा आफ्नो नाम दर्ज गर्न सफल भएका छन्। अनि नर्वेका एर्लिङ हालानले 4 गोल गरेका छन् गरेर अगाडि बढिरहेका छन्। यो वर्षको नयाँ खेलाडी चर्चित खेलाडीको रूपमा उनी उदाएका छन्। त्यसै गरी ब्राजिलका भिनिसियस जुनियरले पनि 4 गोल गरेर नयाँ चर्चित खेलाडीको रूपमा उदाएका छन्। अनि त्यसै गरी फ्रान्सका अर्का खेलाडी आउसमाने डेम्बेल नाम गरेका खेलाडीले पनि 4 गोल गरेर यो वर्ष एकदमै चर्चित खेलाडीको रूपमा अहिलेसम्म आफ्नो नाम दर्ज गर्न सफल भएका छन्। अब फाइनलसम्म पुग्दाखेरि अरू कोही खेलाडी आउँछन् कि भन्ने अनुमान गरेको छ, तर लायनेल मेसी धेरै चाहिँ धेरैवटा वर्ल्ड कपहरूमा सबभन्दा टप खेलाडीको रूपमा रहेका थिए भने यो वर्ष अनुमान गरेको थियो कि लायनेल मेसीलाई अब अरू कुनै नयाँ खेलाडीले उछिन्नेछन् भनेर, तर अहिले पनि अहिलेसम्म पनि यो वर्षको वर्ल्ड कपमा पनि मेसी अहिलेसम्म सबभन्दा चर्चित खेलाडीको रूपमा रहेका छन्। मलाई लाग्छ यहाँहरू सबैजना वर्ल्ड कप वाच गरिरहनु भएको छ, हेरिरहनु भएको छ र आफआफ्नो तर्फबाट पनि अपडेट गरिरहनु भएको होला। एनिवे वर्ल्ड कप पनि वाच गर्नुहोला, इन्जोय गर्नुहोला भन्न चाहन्छौँ। आजको यो समाचार हामी यहीँ अन्त्य गर्न चाहन्छौँ र हामी साङ्गीतिक

0: बाल दुर्व्यवहारको अनिवार्य रिपोर्टिङ अध्यादेश जनवरी 20, 2026 लागू हुने भएको छ। समाज कल्याण, शिक्षा र स्वास्थ्य सेवा क्षेत्रका 25 प्रकारका पेसाकर्मीहरूले कानुनत शङ्कास्पद बाल दुर्व्यवहारबारे रिपोर्ट गर्नुपर्ने हुन्छ। प्रारम्भिक पहिचान र त्यसको इन्टरभेन्सनले बाल बालिकाका लागि फराकिलो र प्रभावकारी सुरक्षा वेब सिर्जना गर्छन्। बाल दुर्व्यवहारको अनिवार्य रिपोर्टिङले बाल बालिकालाई सुरक्षा दिन्छ।
1: श्रोता साथीहरू नमस्ते, अनि हार्दिक स्वागत छ नेपाली भाषाको रेडियो कार्यक्रम साप्ताहिक सन्देशको यो साङ्गीतिक कार्यक्रमतर्फ हामी लागिरहेका छौँ र यहाँहरू सम्पूर्णलाई यस कार्यक्रममा स्वागत गर्न चाहन्छु। अवश्य पनि आरामै कुशलै हुनुहुन्छ होला। गर्मी केही चर्किरहेछ अङ्कमा यसपटक यो बेलामा चाहिँ कति खेर फेरि बर्सात हुन्छ, जाडो पनि हुन्छ, तर फेरि गर्मी चर्किरहेको छ। जुन महिनाको अन्तिमतिर हामी छौँ, अब जुलाई पनि लाग्न लागिरहेको छ। हङकङको चाहिँ यो आगामी जुलाई 1 दिन चाहिँ ह्यानोभर डे पनि परेको छ र कतिपय हाम्रा चाहिँ नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ हङकङ सरकारले हङकङको कन्भेन्सन एन्ड एक्जिबिसन हलमा आयोजना हुने जुलाई 1 ह्यानोभर डेको विशेष समारोहमा पनि इन्भाइट गरेको हुन्छ र यो वर्ष पनि इन्भाइट हुनुभएका छ हाम्रा चाहिँ नेपाली दाजुभाइ दिदीबहिनीहरू। विशेष गरिकन हङकङको चाहिँ इतिहासमा पहिलो डिस्ट्रिक्ट काउन्सिलर अरुणा गुरुङ, त्यसपछि होम अफेयर्स ब्युरोको डिपार्टमेन्टको होला कमिटी अन द प्रमोसन अफ रेसियल हार्मोनी का सदस्यहरू लगायत अन्य वरिष्ठ नेपाली समुदायका वरिष्ठ सदस्यहरूलाई उक्त कार्यक्रममा इन्भाइट गर्ने गरिन्छ। एनिवे हामी हङकङमा बसिरहेका छौँ। हङकङ चिनमा फर्केको यो विशेष चाहिँ अवसरमा हामी सम्पूर्ण चाहिँ रेडियो कर्मीको तर्फबाट हङकङलाई, चिनलाई र हामी सबैलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। र वर्ल्ड कप यतिखेर चलिरहेको छ, विश्वकप चाहिँ चलिरहेको छ र यहाँहरूले अवश्य पनि हेरिरहनु भएको होला विश्वकप। मैले आज अलिकति जानकारी पनि पसेको थिएँ र यहाँहरूको मनमा कुनै खुल्दुली छन् भने हामीलाई अवश्य पनि लेखेर पठाउन सक्नुहुनेछ। आजको साँझ मैले चाहिँ यहाँहरूको लागि चाहिँ विभिन्न मिठा मिठा गीत सङ्गीत लिएर आएको छु र केही भलाकुसारी पनि गर्नेछु सधैँ जस्तो। यो साङ्गीतिक कार्यक्रममा चाहिँ हाम्रो साथी डाक्टर टिका राणाजीले यहाँहरूसँग कुराकानी गर्नुहुन्थ्यो र उहाँले यहाँहरूको लागि मिठा मिठा गीत सङ्गीतहरू पस्किने गर्नुहुन्थ्यो, तर आज उहाँ चाहिँ बिरामी हुनुहुन्छ, स्वास्थ्य लाभ गरिरहनु भएको छ, त्यस कारण उहाँ हामीसँग यहाँ आज उपस्थित हुन सक्नुभएको छैन र त्यस कारणले गर्दाखेरि मैले यहाँहरूको लागि अर्को एउटा गीत लिएर आएको छु। अब तुरुन्तै धेरै कुरा नगरिकन यहाँहरूले धेरै गीत सुन्न मन पराउनुहुन्छ। फुबा तामाङको स्वरमा क्या दामी भन्ने बडो मिठो गीत छ, यो सुन्दै गर्नुहोस्, इन्जोय गर्दै गर्नुहोस्। यसपछि हामी अन्य गीत सङ्गीत लिएर

0: व्यक्तिहरूले गलत बुझ्न सक्छन् कि कामको घन्टा कम भएका वा रोजगारीको अवधि कम भएका रोजगारदाताहरू श्रम कानुनद्वारा सुरक्षित छैनन्। यो गलत धारणा हो। रोजगार अध्यादेशले समेटिएका सबै कर्मचारीहरू, चाहे पूर्ण समय होस् वा आंशिक समय, र उनीहरूको कामको घन्टा जेसुकै होस्, ज्याला भुक्तानी सुरक्षा र वैधानिक विदा प्रदान गर्ने जस्ता आधारभूत सुरक्षाको हकदार छन्। एउटै रोजगारदाताले 4 हप्ता वा सोभन्दा बढी समयसम्म निरन्तर रूपमा काम गरेको वा प्रत्येक हप्तामा कम्तीमा 18 घन्टा काम गरेको कर्मचारीलाई निरन्तर सम्झौता अन्तर्गत कार्यरत मानिन्छ। निरन्तर सम्झौता अन्तर्गत रहेको र रोजगार अध्यादेशमा उल्लेख गरिएको योग्यता शर्तहरू पूरा गर्ने कर्मचारीहरूले वैधानिक विदा, तलब र बिरामी भत्ता जस्ता थप सुविधाहरूको हकदार हुन्छन्। थप विवरणका लागि कृपया श्रम विभागको वेबसाइट www.labor.gov.hkमा जानुहोस्।
1: नेपाली भाषाको रेडियो कार्यक्रम साप्ताहिक सन्देशको साङ्गीतिक कार्यक्रममा फेरि पनि हार्दिक स्वागत, नमस्कार छ श्रोता साथीहरू। विश्वको समाचारहरूमध्येमा अहिले भेनेजुएलामा एउटा ठुलो भूकम्प गएको छ, जसबाट अहिलेसम्म करिब 1000 मानिसहरू मरिसकेको भनेर चाहिँ समाचारहरूमा आएको छ। उनीहरूले ज्यान गुमाएका छन्। यो ठुलो भूकम्प परि राजधानी काराकास लगायतका क्षेत्रहरूमा ठुलो मात्रामा धनजनको क्षति भएको भनेर विश्वका विभिन्न समाचार संस्थाहरूले दिएका छन्, फोटोहरू पनि देखाएका छन्। र भूकम्पका कारण करिब 3,360 मानिसहरू अहिलेसम्म घाइते भएको भनेर रिपोर्ट गरेको छ। सायद घाइतेहरूको संख्या अझै बढ्न सक्ने अनुमान गरेको छ। दोस्रो भेनेजुएलामा गत बुधबार चाहिँ केही सेकेन्डको अन्तरालमा 2 शक्तिशाली भूकम्प गएको बताएको छ, र दोस्रो भूकम्पको तीव्रता करिब 7.5 म्याग्निट्युड रहेको बताएको छ। भूकम्पमा के अरे भेनेजुएलामा आएको यो चाहिँ भूकम्प अहिलेसम्मकै सबभन्दा ठुलो भएको कुरा पनि बताएको छ। भेनेजुएला 10 अमेरिकी महादेशमा रहेको एउटा देश हो, र त्यहाँ चाहिँ केही महिना अगाडि अमेरिकाले आक्रमण गरेर त्यहाँका राष्ट्रपतिलाई अहिले किडन्याप जस्तै गरेर भनौँ, उनलाई चाहिँ अपहरण गरेर अहिले अमेरिकामा मुद्दा चलाएको छ। भेनेजुएला चाहिँ विशेष गरिकन अमेरिकासँग सम्बन्ध त्यति राम्रो नभएको देश बताइन्छ, तर यतिखेर चाहिँ त्यहाँको नयाँ राष्ट्रपति, नयाँ प्रशासनसँग अमेरिकाले राम्रो सम्बन्ध जोडेको छ। त्यसकारण चाहिँ भेनेजुएलामा गएको यो पछिल्लो ठुलो भूकम्पबाट जुन क्षति पुगेको छ त्यसको चाहिँ त्यसमा चाहिँ केही सहयोग गर्नको लागि विभिन्न देशहरूले अहिले हात चाहिँ उनीहरूलाई चाहिँ भेनेजुएलालाई सहयोगको हात फैलाएका छन् भनेर पनि समाचारहरूमा दिएको छ। एनिवे, यो थियो भेनेजुएलाको समाचार। श्रोता साथीहरू, यहाँहरूको लागि फेरि पनि अर्को साङ्गीतिक कोशेली लिएर आइरहेको छु। यो साङ्गीतिक कोशेली मैले एड्रियन प्रधानको स्वरमा हिँड्दा हिँड्दै भन्ने बोलको गीत छ। यो गीत पस्कन चाहन्छु, इन्जोय गर्दै गर्नुहोस्, सुन्दै गर्नुहोस्। हामी फेरि पनि अर्को साङ्गीतिक कोशेली लिएर

0: जब इन्फ्लुएन्जा सिजन आउँछ र स्थानीय मौसमी इन्फ्लुएन्जा गतिविधि बढ्छ, यदि हामीले समयमै हाम्रो रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन सकेनौँ भने फ्लू हुने जोखिम बढ्न सक्छ। खोप लगाएको लगभग 2 हप्तापछि शरीरमा एन्टिबडीहरू विकास हुन सक्छ र इन्फ्लुएन्जा भाइरस संक्रमणबाट सुरक्षा प्रदान गर्न सक्छ। त्यसैले इन्फ्लुएन्जा विरुद्ध हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढाउन हामीले चाँडै खोप लगाउनु पर्छ। सरकारको 2024-2025 मौसमी इन्फ्लुएन्जा खोप कार्यक्रम सुरु भएको छ। 50 वर्ष वा सोभन्दा माथिका व्यक्तिहरू, 6 महिनादेखि 18 वर्ष मुनिका बालबालिका, गर्भवती महिला र उच्च जोखिममा रहेका समूहका व्यक्तिहरूको लागि यस कार्यक्रम मार्फत निःशुल्क खोप उपलब्ध छ। खोप विभिन्न माध्यमहरूबाट प्रदान गर्न सकिन्छ। अहिले नै थप जानकारीका लागि आफ्नो स्वास्थ्य सेवा प्रदायकलाई सुन्नुहोस्। सूचित सहमतिमा इन्फ्लुएन्जा खोप र COVID-19 खोप सँगै लगाउन सकिन्छ। इन्फ्लुएन्जा खोप र COVID-19 खोप लगाउनाले अस्पताल भर्ना हुने सम्भावना र बसाइको अवधिलाई कम गर्न सकिन्छ। सरकारको खोप कार्यक्रमको बारेमा थप जानकारी लिनका लागि कृपया स्वास्थ्य सुरक्षा केन्द्रको कार्यक्रम वेबसाइट www.chp.gov.hkमा जानुहोस्।
1: साङ्गीतिक कार्यक्रममा फेरि पनि हार्दिक स्वागत नमस्कार छ श्रोता। आजको साँझ हामीले यहाँहरूको लागि धेरैभन्दा धेरै साङ्गीतिक कोसेलीहरू पस्किने सोच बनाइरहेका छौँ, कोसिस गरिरहेका छौँ। यहाँहरूले सधैँभरि हामीलाई चाहिँ साङ्गीतिक कार्यक्रममा चाहिँ गीतहरू कम भयो भनेर पनि कहिलेकाहीँ गुनासो गरिरहनु छ। अनि गत हप्ता हामीले चाहिँ विशेष गरिकन अर्ग्यान डोनेसनको बारेमा हङकङकी सामाजिक कार्यकर्ता लाइसेन्स सोसियल वर्कर मेरिना राईसँग कुराकानी गरेका थियौँ। श्रोता साथीहरूले अवश्य पनि सुन्नुभयो होला उहाँको कुराकानीको बारेमा। यहाँहरूको केही विचार छन् भनाइ छन् भने हामीलाई लेखेर पठाउन नभुल्नुहोला। र अर्ग्यान डोनेसन नितान्त भोलन्टरी चाहिँ यो स्किम हो। हामी सबैले हङकङको चाहिँ यो स्किममा सहभागी हुन सक्छौँ, विशेष गरिकन हाम्रो आफ्नो चाहिँ निधन भएपछि हामी चाहिँ अब कुनै पनि चाहिँ अब कारणले चाहिँ निधन भयो भने हाम्रो निधनपछि हाम्रा चाहिँ अर्ग्यानहरू यदि ठिकठाक छन् भने हामीले अरू कसै जीवित मान्छेको लागि त्यस्तो समस्यामा परेको मान्छेको लागि मेरो अर्ग्यान डोनेसन गर्छु भनेर हामीले चाहिँ खालि एउटा चाहिँ के भन्छ एउटा चाहिँ बाचा मात्रै गर्ने हो। यहाँहरू पनि उक्त अर्ग्यान डोनेसन कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ। उक्त विषयमा चाहिँ कुराकानी गर्नुभएको थियो मेरिना राईजीले। उक्त विषयमा पनि यहाँहरूको आफ्ना विचार छ भने लेखेर पठाउनु होला श्रोता साथीहरू। आजको कार्यक्रममा हामीले धेरै जानकारी यहाँहरूलाई लिएर आइरहेका छैनौँ। यो विशेष गरेर सरकारले दिएका केही जानकारीहरू चाहिँ रहेका छन्। यी जानकारी बाहेक हामीसँग केही अन्तर्राष्ट्रिय समाचार अनि र चाहिँ त्यसपछि वर्ल्ड कपको बारेमा केही कुराकानी रहेको छ। वर्ल्ड कप अहिले अमेरिका, मेक्सिको एन्ड क्यानाडामा चलिरहेको छ। धेरै जसो चाहिँ विभिन्न अमेरिकाको चाहिँ सहरहरूमा अहिले चाहिँ वर्ल्ड कप चलिरहेको छ र विभिन्न देशहरूले अहिले चाहिँ वर्ल्ड कपमा चाहिँ विजय प्राप्त गरेर अगाडि बढिरहेका छन् र फाइनलमा अब कसले विजय हासिल गर्छ भन्ने अहिलेसम्म अनुमान गर्न सकिने अवस्था रहेको छैन। फ्रान्स र जर्मनी धेरै अगाडि बढिरहेका छन्, त्यसै गरी नेदरल्यान्ड्स पनि धेरै अगाडि बढिरहेको छ। यो वर्षको चाहिँ सायद फाइनलमा यिनीहरू पुग्छन् कि भन्ने अनुमान अलिअलि गर्न सकिन्छ अहिले त चाहिँ, तर तत्काललाई भन्न सक्ने अवस्था छैन। एनिवे धेरै वर्षदेखि चाहिँ अर्जेन्टिनाका चर्चित खेलाडी लायोनेल मेसी निकै टप चाहिँ खेलाडीको रूपमा रहेका छन् र यो वर्ष पनि उनी अहिलेसम्म टपमै रहेका छन्। एनिवे उनलाई चाहिँ धेरै मान्छेहरूले चाहिँ अब त मेसी चाहिँ बुढो भइसक्यो भनेर भन्ने गर्थे, तर उनी चाहिँ अझै पनि एकदमै चर्चित खेलाडीको रूपमा रहेका छन्। एनिवे यी जानकारी सँगसँगै यी कुराकानी सँगसँगै हामी फेरि यहाँहरूको लागि अर्को गीत लिएर आइरहेका छौँ। यो गीत हामीले चाहिँ एउटा अलिकति लोक पारा गीत छ, गीत पस्किन चाहन्छौँ। यो सुन्दै गर्नुहोस्, इन्जोय गर्दै गर्नुहोस्। हामी फेरि पनि यहाँहरूको लागि अन्य गीतहरू लिएर आउनेछौँ।

0: स्तन क्यान्सर हङकङका महिलाहरूमा सबभन्दा धेरै देखिने क्यान्सर हो। हरेक महिला हर पल आफ्नो स्तनको बनावट महसुस गर्न सक्ने स्तन सचेत हुनुपर्छ। स्तनमा देखिने कुनै पनि प्रकारका परिवर्तनहरू, जस्तै स्तनको आकार, स्तनको मुन्टा वा छालामा देखिने कुनै प्रकारका गिर्खाहरूदेखि सदैव सावधान रहनुहोला। यदि आफ्नो स्तनमा कुनै पनि परिवर्तनको महसुस गर्नुभयो भने तुरुन्त डाक्टरको परामर्श लिनुहोला। स्तनको क्यान्सरको सुरुवाती चरणमा चेक जाँच गर्नाले तपाईँको जीवन जोगिन सक्छ। स्तन क्यान्सरबाट जोगिन तपाईँले स्वस्थ जीवनशैली अपनाउन सक्नुहुन्छ। जस्तै स्वस्थ खाना, नियमित व्यायाम, आफ्नो शरीरको तौल र कम्बरको आकार सन्तुलनमा राखेर र मदिरा सेवन रोकेर तपाईँले स्तन क्यान्सरबाट जोगिन सक्नुहुन्छ। थप जानकारीका लागि कृपया www.cancer.gov.hk/breastcancer ठेगानाको वेबसाइटमा भिजिट गर्नुहोस्।
1: नेपाली भाषाको रेडियो कार्यक्रम साप्ताहिक सन्देशमा सम्पूर्ण श्रोता साथीहरूलाई फेरि पनि हार्दिक स्वागत नमस्कार छ। समर होलिडे विद्यार्थीहरूको अब सुरु हुन लागिरहेको छ। यतिखेर धेरै जसो विद्यालयहरूमा परीक्षा सकिसकेको छ भने कतिमा सकिन लागेको होला। जुलाईको 15-17 हङकङका प्राय विद्यालयहरू बन्द हुने गर्छन्। विशेष गरिकन माध्यमिक तहका विद्यार्थीहरू र प्राथमिक तहका विद्यार्थीहरूलाई समर होलिडेमा कहाँ लाने भनेर प्यारेन्टहरूलाई निकै चाहिँ तनाव हुने गर्छ हामीलाई लागिरहेको छ। धेरै प्यारेन्टहरूले चाहिँ यो समयमा आफ्ना नानीहरू बिग्रिने हुन् कि भन्ने पनि डर मानिरहेका हुन्छन्। र विशेष गरिकन चाहिँ किनकि अब नेपाली प्यारेन्टहरू धेरैजसो काम गर्नुहुन्छ दिनभर, अनि नानीहरूको छुट्टी हुँदा दिनभर घरमा बस्ने अर्थात् साथीभाइहरू गलत सङ्कटमा लागेर उनीहरूले चाहिँ बाटो बिराउनेहरू कि भन्ने पिर पनि हुन्छ। हङकङमा पछिल्लो पटक धेरै प्रकारका गतिविधिहरू सञ्चालन भइरहेका छन्। डान्स स्टुडियोहरू सञ्चालनमा छन्, यहाँ ट्युसन सेन्टरहरू सञ्चालनमा छन् नेपालीहरू चलाएका, र त्यसै गरिकन अब बिस्तारै ब्याडमिन्टन ट्रेनिङदेखि लिएर यहाँ नेपालीहरूले हाइकिङ कार्यक्रमहरू गरिरहेका छन्। अभिभावकहरूले त्यहाँ विभिन्न संस्थाहरूका यी विभिन्न प्रकार कार्यक्रममा आफ्ना नानीहरूलाई इङ्गेज गराउन सक्नुहुन्छ। त्यसै गरिकन यो उसको समयमा चाहिँ यो समर होलिडेको समयमा यहाँको विभिन्न एनजिओहरूले विभिन्न प्रकारका अन्य कार्यक्रमहरू पनि सञ्चालन गरिरहेका हुन्छन्। चाहिँ अब विभिन्न प्रकारका ट्रेनिङहरू, इन्टर्नसिपहरू सञ्चालन गरिरहेका हुन्छन्। त्यस कारण यहाँहरूले चाहिँ आफ्नो नानीहरूलाई ती विभिन्न प्रकारका कार्यक्रमहरूमा इन्टर्नसिपमा चाहिँ सहभागी गराउन सक्नुहुन्छ। हङकङमा पछिल्लो पटक चाइनिज भाषाको धेरै चाहिँ महत्त्व बढेर गएको छ। सबैतिर चाइनिज भाषाको प्रयोग हुन थालेको छ। अब अभिभावकहरूले नेपाली पनि बोल्न त पऱ्यो होइन, अङ्ग्रेजी पनि अलिअलि चाहियो, तर आफ्ना नानीहरूलाई सकेसम्म चाइनिज माध्यम, चाइनिज भाषा माध्यमका विद्यालयमा भर्ना गर्नुभयो भने तपाईँको नानीहरूले पछि चाइनिज भाषा राम्रोसँग बोल्न सक्ने भएर उनीहरू चाहिँ हुर्कने छन्, अनि उनीहरूले यहाँ हङकङमा आफ्नो भविष्य राम्रो बनाउन सक्नेछन् भन्ने हामीलाई लाग्छ। किनकि भाषा चाहिँ भविष्य बनाउने मामलामा भाषाको ठुलो महत्त्व हुन्छ। यहाँहरूले पनि यो विषयमा धेरै सोच लिनु होला। यहाँका नेपालीहरूले धेरै चाइनिज भाषा बोल्न सकेनन् अनि अरू समुदायले चाइनिज भाषा बोल्छन् भनेर यहाँका स्थानीय समुदायका नेताहरूले, सरकारी अधिकारीहरूले बेला बखत चाहिँ इन्डाइरेक्टली गुनासोहरू गरिरहेका हुन्छन्। किनकि उनीहरूलाई पनि यहाँ बस्ने सबैले आफ्नो भाषा बोलिदियोस् भन्ने त चाहना हुन्छ नै, हामी सबैलाई हुन्छ होइन, जसलाई पनि हुन्छ त्यो आफ्नो भाषाप्रति। र हङकङ विशेष गरिकन चाहिँ यो क्यान्टोनिज भाषा अनि यहाँको चाइनिज भाषा बोल्ने समुदाय चाहिँ यहाँ ठुलो समुदाय भएको हुनाले, र यहाँको सम्पूर्ण स्थानहरूमा शिक्षामा अनि यहाँको चाहिँ अदालतमा, सरकारी कार्य कामकाजमा चाहिँ चाइनिज भाषाको धेरै चाहिँ प्रयोग हुने हुनाले नेपालीहरूले पनि चाइनिज भाषा सिके भने अवश्य पनि उनीहरूको लागि पनि राम्रो हुन्छ भन्ने सबैलाई लाग्छ, नेपालीलाई पनि लाग्छ। त्यस कारणले यो विषयमा मलाई लाग्छ सबै अभिभावकले अलिक

त्यस ढङ्गले सोच्नुपर्छ भन्ने मलाई लाग्छ। एनिवे यो कुराकानी थियो, मेरो आफ्नो विचार थियो, आफ्नो तपाईँहरूको आफ्नो विचार केही छ भने हामीले लेखेर पठाउन सक्नुहुन्छ। र म फेरि पनि अर्को गीत लिएर आउँदैछु, उस्तै छ गल्ली गोरेटो अनि गल्ली उस्तै छ भन्ने बडो मिठो गीत छ। यो गीत सुन्दै गर्नुहोस्, इन्जोय गर्दै गर्नुहोस्। हामी फेरि पनि यहाँहरूको लागि अरू अन्तिममा एउटा अन्तिम कोसेली लिएर आउनेछौँ।

वर्किङ फ्यामिली अलावेन्स स्किम WFA आवेदन खुल्ला भएको छ। परिवारको सदस्य सङ्ख्याका आधारमा आवेदन दिनुपर्ने भएकाले परिवारका सबै सदस्यहरू हङकङका बासिन्दा हुनुपर्नेछ। एकल परिवार सहित परिवारको सङ्ख्या, काम गर्ने अवधि, आमदानी र सम्पत्ति सम्बन्धी शर्तहरू पुरा गर्ने परिवारहरूले एलावेन्सको लागि आवेदन गर्न सक्नेछन्। आवेदकहरूले पूर्णकालीन तथा अल्पकालीन काम गर्ने अवधिबारे आफ्नो आवेदनमा उल्लेख गर्न सक्नेछन्। यस स्किम अन्तर्गत काम गर्ने परिवारका सम्पूर्ण सदस्यहरूको काम अवधि अर्थात् सम्पूर्ण घण्टा जोडिन्छ। कुनै पनि परिवारले महिनामा जम्मा 144 घण्टा अवधि मात्रै काम गर्ने गरेको छ भने आधारभूत भत्ता वा बेसिक अलावेन्स प्राप्त गर्न सक्नेछन्। यदि काम गर्ने मासिक अवधि 168 घण्टाभन्दा बढी छ भने मध्यम भत्ता वा मिडियम अलावेन्सको लागि आवेदन गर्न सक्नेछन् र परिवारमा महिनामा कम्तीमा 192 घण्टा वा सोभन्दा बढी अवधि काम गर्ने छन् भने उच्च भत्ता वा हायर अलावेन्सको लागि आवेदन गर्न सक्नेछन्। कुनै पनि परिवारको जम्मा आमदानीको स्वरूप हेरी आवेदक परिवारहरूलाई पूर्ण भत्ता, फुल अलावेन्स वा आधा भत्ता, हाफ अलावेन्स वा एक चौथाइ भत्ता, क्वार्टर अलावेन्स उपलब्ध गराइनेछ। यो वर्षको अप्रिल महिनादेखि भत्ता 15% बढाएको छ, जस अनुसार उच्च भत्ता $1610, मध्यम भत्ता $1380 र आधारभूत भत्ता $1150 भएको छ र त्यसका साथै बच्चाले पनि छुट्टै भत्ता प्राप्त गर्न सक्नेछन्। एक योग्य बच्चाको पूर्ण भत्ता $1610 रहेको छ। सिएसएसए प्राप्त गरिरहेका परिवारहरूले वर्किङ फ्यामिली एलावेन्स पाउने छैनन्। वर्किङ फ्यामिली एलावेन्सको आवेदन गर्न आवश्यक पर्ने आमदानी तह, सम्पत्तिको आकार लगायत अन्य योग्यता शर्तहरूबारे थप जानकारी चाहिएमा कृपया WFA वेबसाइट www.wfa.gov.sk भिजिट गर्नुहोस् वा 2558-3000 फोन गर्नुहोस्। नेपाली भाषाको रेडियो कार्यक्रम साप्ताहिक सन्देश अन्तर्गतको साङ्गीतिक कार्यक्रम सुन्दै हुनुहुन्थ्यो। श्रोता साथीहरू, यहाँहरूले यस कार्यक्रमको बारेमा केही आफ्ना कुराहरू राख्नु मन भए हामीलाई पत्रचार गर्न सक्नुहुन्छ। पत्रचार गर्नको लागि हाम्रो ठेगाना रहेको छ साप्ताहिक सन्देश रेडियो 3 रेडियो टेलिभिजन हङकङ पोस्ट बक्स नम्बर 70200। यहाँले हामीलाई हाम्रो चाहिँ इमेल ठेगाना अहिले चाहिँ अलिकति बिग्रिरहेको छ। एनिवे यो कार्यक्रमलाई चाहिँ हङकङ सरकारको होम अफेयर्स डिपार्टमेन्टले प्रायोजन गरेको छ। आजको कार्यक्रमबाट पनि अब हामी बिदाउने बेला भइसकेको छ, तर पनि अन्तिममा हाम्रो एउटा कोसेली रहेको छ तृष्णा गुरुङको, यो सुन्दै गर्नुहोस्। आजको साँझ इन्जोय गरौँ। अर्को हप्ता फेरि पनि यस्तै कार्यक्रम साथमा अवश्य पनि भेट हुनेछौँ। तपाईँसँगको लागि म सञ्चालक सुरथापालाई बिदा दिनुहोस्। स्वस्थ, गुड बाई, नमस्ते।